बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलामुअलैकुम। तमाम तर सुनती हुई समातों को खुश आमदीद। सीधो लिसनर्स, मैं हूँ आप सभी की होस्ट, आप सभी की दोस्त आरजे ज़ैनब फातिमा, और आप सभी सुन रहे हैं आपका अपना पसंदीदा प्रोग्राम डीवा डायलॉग, जो कि ऑन एयर होता है सिर्फ और सिर्फ रेडियो फजा 97.1 FM पे। तो लिसनर, जैसे कि है आप सभी को मालूम कि रेडियो फजा 97.1 FM ही है वो वाहिद प्लेटफॉर्म जहां आपको मिलती है इंफॉर्मेशन, साथ ही साथ होती है मेरी और आपकी कम्युनिकेशन, और फिर प्रोग्राम में हम शामिल करते हैं हर तरह के मौजूद, यानी कि कुछ ऐसे टॉपिक्स जिनके मतलब हम रोज़मर्रा ज़िंदगी में आमतौर पर गुफ्तगू नहीं करते, और वो टॉपिक्स हमारी नज़रों से थोड़े से ओझल रहते हैं। सो मैं पूरी कोशिश यही करती हूँ कि हम हर दिन कुछ ऐसा डिस्कस करें जो कि ना सिर्फ मोटिवेटेड हो बल्कि हो काफ़ी हद तक इंस्पिरेशनल, ताकि आपको उससे मोटिवेशन मिले ज़िंदगी में आगे बढ़ने की और अपनी ज़िंदगी को मज़ीद बेहतर बनाने की। सो वेल लिसनर्स, जैसा कि है आज फ्राइडे, सो फ्राइडे के हवाले से आप सभी को मालूम है कि हमारे प्रोग्राम का पैटर्न थोड़ा सा मुख्तलिफ होता है, यानी कि दीगर तमाम तरह दिनों की तरह फ्राइडे को हमारा फोकस इस चीज़ पर होता है कि हम इस चीज़ से मुतल्लिक बातचीत करें जिस मकसद के तहत आप में हम सभी इस दुनिया में आए हैं, ताकि हम उस चीज़ को भी साथ ही साथ याद रखें। और फ्राइडे के हवाले से प्रोग्राम में कुछ तब्दीली ये भी होती है कि दीगर तमाम तर दिनों में हम आपके पसंदीदा ट्रैक्स को प्रोग्राम में शामिल करते हैं, लेकिन फ्राइडे के दिन हम पूरी कोशिश करते हैं कि हम उन कलाम को प्रोग्राम में शामिल करें जो कि हमारे तमाम तर लिसनर्स ने रिकमेंड किए हैं। कुछ सूफी कलाम, कुछ ऐसे कलाम जो आपके दिल को छू लें, साथ ही साथ रूह में ताजगी का सबब बने। तो वेल लिसनर्स, हमेशा की तरह आज का प्रोग्राम भी आगे बढ़ाते हैं, सबसे पहले आपके हाल चाल से स्टार्ट करते हैं। सो कैसे हैं आप सब? उम्मीद करती हूँ आप सभी ठीक ठाक होंगे और अपनी ज़िंदगी में कहीं ना कहीं इस वक्त मसरूफ़ होंगे, क्योंकि यूके में इस वक्त बज चुके हैं 10, और जैसा कि 10 बजे ही मोस्टली लोग क्या करते हैं, मैं उन लोगों की बात कर रही हूँ जो अपनी ज़िंदगी को एक खास पैटर्न के अकॉर्डिंग चलाते हैं, यानी कि हर वक्त प्रोडक्टिव रहने की कोशिश करते हैं। सो हम ज़रा उन लोगों की बात कर रहे हैं। सो जैसे ही यूके में जब 10 बज चुकते हैं तो मोस्टली लोग अपने कारोबार की जानिब रवा दवा हो जाते हैं, यानी कि मोस्टली लोग, आप में से ही अभी हमारे ऐसे बहुत सारे लिसनर्स होंगे जो कि इस वक्त ऑफिस की तरफ, स्कूल की तरफ, कॉलेज की तरफ, यूनिवर्सिटी की तरफ, या फिर अपने कारोबारी मामलों की तरफ रवा दवा होंगे। सो आप सभी लोग जो कि इस वक्त ड्राइव कर रहे हैं, और अगर आप चाहते हैं कि ड्राइव करते करते करते आपका ये सफ़र बन जाए मज़ीद खूबसूरत, तो आप इस सफ़र को सिर्फ और सिर्फ हमारे साथ खूबसूरत बना सकते हैं। सो आप ट्यून कर सकते हैं अपनी पसंदीदा आवाज़ों को, और आपकी पसंदीदा आवाज़ें आपको मिलेंगी सिर्फ और सिर्फ रेडियो फजा 97.1 FM पे। सो लिसनर्स, मैं आपको बताती हूँ कि किस तरह से आप अपने इस सफ़र को, अपनी डेस्टिनेशन को खूबसूरत बना सकते हैं। सो उसके लिए आप हमें वज़ा डैप के थ्रू ट्यून कर सकते हैं और वहाँ पर हमारा साथ दे सकते हैं। सो वेल लिसनर्स, वहाँ पर हमारा साथ दीजिए और हमें बताइए कि आप कैसे हैं, क्या कर रहे हैं, क्या करने का इरादा रखते हैं, और आज के दिन के हवाले से आपके क्या प्लान्स हैं, क्या गोल्स हैं, और अगर कोई ऐसा प्लान है आपका जिसमें आपको किसी भी किस्म की दुश्वारी का सामना करना पड़ रहा है, सो आप उसके लिए भी हमें बता सकते हैं। सो सिंपली होगा ये कि आप हमसे शेयर करेंगे अपनी कीमती थॉट्स, और हम पूरी कोशिश करेंगे कि हम आपको दें अच्छी सी पीस ऑफ एडवाइस। एंड आई फील लाइक कि समटाइम्स ऐसा होता है कि हम अपने कीमती थॉट्स को अपने चाहने वालों से शेयर नहीं कर पा रहे होते। द रीज़न इज़ कि हमें ऐसा लगता है कि मे बी वो हमें जज करेंगे, या फिर वो हमें उस तरह से नहीं समझेंगे जिस तरह से हम चाहते हैं कि कोई हमें समझे। सो मोस्टली लोग क्या करते हैं, सिर्फ इस डर से कि सोसाइटी या फिर उनके अजीज़ो अकारब उनको जज करते हैं, वो अपने प्रॉब्लम्स को, कंक्लूजन्स को, कॉन्फ्लिक्ट्स को कभी भी दूसरे लोगों से शेयर नहीं करते। सो फिर ये होता है कि वो लोग बस अंदर ही अंदर उन तमाम तर चीज़ों को सोच सोच कर डिस्टर्ब हो जाते हैं। सो इसीलिए मैं हमेशा से कहती हूँ कि डीवा डायलॉग का ये प्रोग्राम और मैं आपकी ना सिर्फ दोस्त हैं,
بلکہ ہوسٹ بھی ہیں. سو آپ ہم سے بالکل ٹھیک اسی طرح سے بات کر سکتے ہیں جس طرح سے آپ اپنے کسی بھی چاہنے والے سے بات کرنا چاہتے ہیں. سو بے جھجک آپ ہم سے شیئر کر سکتے ہیں اپنے کانفلکٹس, اپنے کنفیوژنس. سو ویل, میں پوری کوشش کروں گی کہ آپ کو آپ کی تمام تر سمسیاؤں کا اچھا سا حل بتاؤں. سو دی لسنرز, یہ تو ذرا بات چیت ہو گئی کہ کس طرح سے آپ اپنی قیمتی رائے مجھ سے شیئر کر سکتے ہیں, لیکن ابھی تک میں نے آپ کو یہ طریقہ تو بتایا ہی نہیں کہ کس طرح سے آپ مجھ سے شیئر کر سکتے ہیں. تو آئیے میں آپ کو بتاتی ہوں کہ کس طرح سے آپ اپنے قیمتی تھاٹس ہم سے شیئر کر سکتے ہیں اور آپ بن سکتے ہیں فضا 97.1 FM کے اس فیملی کا حصہ. سو اگر آپ چاہتے ہیں کہ ڈیوا ڈائیلاگ کا یہ جو سفر ٹھیک 10 بجے میں نے اور آپ نے مل کر شروع کیا ہے, اب سے لے کے ٹھیک 12 بجے تک ہم اور آپ تو رہیں گے ساتھ ساتھ. سو اگر آپ چاہتے ہیں کہ آپ اس پروگرام میں شامل ہوں یا پھر آپ بھی ڈفرینٹ ٹاپک سے متعلق اپنی سجیشنز ہم تک پہنچائیں, تو اس کے لیے ہمارا بہت ہی پیارا سا نمبر ہے جو میں آپ سے شیئر کرتی ہوں. ہمارا نمبر ہے 01157100971. سو آپ اس نمبر کو کر لیجئے جلدی سے سیو. اچھا, سیو کرنے کے بعد آپ نے کیا کرنا ہے, اس نمبر پہ جانا ہے. جانے کے بعد آپ نے اپنا نام, کوئی بھی پیارا سا پیغام یا جو کچھ آپ کرنا چاہتے ہیں ہم سے شیئر, بس ہمیں لکھ کر بھیج دیجئے اور میں پوری کوشش کروں گی کہ آپ کے اس سجیشن کو, آپ کی اس ریکمنڈیشن کو اپنے اس پروگرام کا حصہ بناؤں, کیونکہ یہ پروگرام نہ صرف ہمارا ہے بلکہ ہے آپ کا, اور ہم اس چیز کا بھرپور خیال رکھتے ہیں کہ ہم اپنے سبھی لسنرز کی ریکمنڈیشنز کو فلفل کریں. ساتھ ہی ساتھ آپ سبھی کو بتاتے چلتی ہوں کہ www.radiofaza.com.uk ہماری آفیشیل ویب سائٹ ہے. سو آپ اس ویب سائٹ کے تھرو ہمیں نہ صرف ٹیون کر سکتے ہیں بلکہ آپ بن سکتے ہیں ہماری اس فیملی کا حصہ. سو اگر آپ جاننا چاہتے ہیں کہ ریڈیو فضا 97.1 FM پر اب کون سے نئے پروگرامس ہیں آنے والے, یا پھر آپ یہ جاننا چاہتے ہیں کہ ہمارے اس ریڈیو اسٹیشن میں آپ کس طرح سے انٹری کر سکتے ہیں, اگر آپ کو ایسا لگتا ہے کہ آپ کی آواز ہے خوبصورت, روپدار اور آپ کو بھی میری طرح باتیں کرنے کا شوق ہے, سو آپ بھی بن سکتے ہیں ہماری اس فیملی کا حصہ. سمپلی آپ کو جانا ہوگا www.radiofaza.com اور اس ویب سائٹ پر آپ کو ہر طرح کی معلومات مل جائے گی, یعنی کہ وہ تمام تر انفارمیشن جو آپ حاصل کرنا چاہتے ہیں. سو ویل لسنرز, آپ سبھی کی آسانی کے لیے آپ کو بتاتے چلتی ہوں کہ آپ ہماری اپلیکیشن کو بھی انسٹال کر سکتے ہیں. سمپلی آپ کو جانا ہوگا ایپل اسٹور یا پھر گوگل اسٹور, وہاں جا کے آپ نے سرچ کرنا ہے ریڈیو فضا 97.1 FM, اور ود ان اے فیو سیکنڈس آنے والی پہلی اپلیکیشن جس کا آئیکن ہے پرپل کلر کا, جی ہاں یہی ہے ہماری آفیشیل اپلیکیشن. سو آپ نے اسے کر لینا ہے انسٹال اور پھر آپ کو ملے گا ایک بہت ہی پریمیم اور اسموتھ ٹیوننگ سسٹم جہاں سے آپ ہمیں بآسانی ٹیون کر سکتے ہیں. سو اگر آپ آفس میں بیٹھے ہیں یا پھر ہیں سڑک پر یا موجود ہیں کسی بھی پارک میں, تو بس ہیڈ فونس لگائیے اور فضا 97.1 FM کو ٹیون کیجیے. سو ویل لسنرز, یہ تھے وہ سبھی طریقے جن سے آپ ہم سے اور ہم آپ سے جڑ سکتے ہیں. تو میں نے باری باری ایک ایک کر کے سب آپ سے کر دیے ہیں شیئر. اب یہ آپ پہ ڈیپینڈ کرتا ہے کہ آپ کس طرح سے ہمارے اس پروگرام کا حصہ بنتے ہیں اور ہمیں اپنی موجودگی کا احساس دلاتے ہیں. سو دل اس پروگرام کو آگے بڑھاتے ہیں ہمیشہ کی طرح. آج بھی میں آپ سبھی کے لیے لے کر آئی ہوں بہت ہی مزیدار سا ٹاپک, اور جیسا کہ آپ کو معلوم ہے کہ آج ہے فرائیڈے. سو فرائیڈے کو ہم بات کرتے ہیں دا فرائیڈے کلو کی, جہاں ہم اپنی ڈیواز کے لیے بہت ساری بیوٹی ریمیڈیز لے کر آتے ہیں اور پھر ذرا کچن کی جانب بھی بڑھا جاتا ہے, کیونکہ فرائیڈے کو ہوتا ہے تمام تر مسلم کمیونٹی کے لیے ایک بہت ہی خاص, بہت ہی اسپیشل ڈیز. تو اس حوالے سے بھی بہت ساری ریسیپیز کو ڈسکس کریں گے, لیکن ابھی میں سوچ رہی ہوں کہ پروگرام کا ابتدا کرتے ہیں ایک خوبصورت سے سولفل سے کلام کے ساتھ. تو آئیے مل کر سنتے ہیں ایک بہت ہی پیارا سا صوفی کلام. سو آپ بھی میرے ساتھ سنیے اس پیارے سے کلام کو. کلام کے اس پار ہوتی ہے آپ سے ملاقات اور پھر گپ شپ کا سلسلہ آگے بڑھائیں گے.

جی تو لسنرز, آج جیسا کہ ہے فرائیڈے, سو فرائیڈے کے حوالے سے ہماری آج کی جو ریسیپی ہے ایک ایسا سنیک جو چائے کے ساتھ بھی پرفیکٹ لگے اور فیملی گیدرنگ میں بھی ایزیلی سرو کیا جا سکے. سو آج ہم بنا رہے ہیں چکن چیز بریڈ رولس, باہر سے کرسپی اندر سے چیزی اور اسپائسی چکن فلنگ کے ساتھ. آنیسٹلی ایک رول سے دل نہیں بھرنے والا, سو آپ کو بہت سارے انگریڈینٹس کی ضرورت پڑنے والی ہے بیکاز یو ہیو ٹو میک اے گڈ اماؤنٹ آف چیزی رولس. سو سب سے پہلے بات کر لیتے ہیں فل انگریڈینٹس کی. سو ان کو بنانے کے لیے آپ کو جو جو انگریڈینٹس درکار ہیں وہ میں آپ سے شیئر کرتی ہوں. سو سب سے پہلے ہمیں چاہیے بون لیس چکن 250 گرامس, بریڈ سلائسز 8 سے 10 عدد, انین ایک سمال فائنلی چاپڈ, کیپسیکم 1.5 کپ, گرین چلیز 2 عدد, جنجر گارلک پیسٹ 1 ٹی اسپون, ریڈ چلی پاؤڈر 1.5 ٹی اسپون, بلیک پیپر 1.5 ٹی اسپون اور نمک حسب ضرورت حسب ذائقہ, لیکن یہاں میں شامل کرنے جا رہی ہوں 1 ٹیبل اسپون سویا سوس, 1 ٹی اسپون چلی گارلک سوس 1 ٹیبل اسپون, مایونیز 2 ٹیبل اسپونس, کورینڈر 2 ٹیبل اسپونس اور لاسٹلی موزریلا یا پھر چیٹر چیز 1.5 کپ. سو آپ دونوں میں سے کوئی سے بھی استعمال کر سکتے ہیں, اگر دونوں اویلیبل ہیں تو اٹس پرفیکٹ کہ آپ دونوں استعمال کر لیں. اب بات کر لیتے ہیں کوٹنگ کے لیے. سو کوٹنگ کے لیے ہمیں چاہیے انڈے 2 عدد, بریڈ کرمز 1 کپ, پنچ آف نمک اور بلیک پیپر 1.5 ٹی اسپون. اور جیسا کہ آپ سبھی کو معلوم ہے کہ فرائی کرنے کے لیے ہم استعمال کریں گے کوکنگ آئل یا پھر اولیو آئل. سو یہ وہ سب انگریڈینٹس ہیں جن کی مدد سے ہم یہ چیزی رولز تیار کریں گے. سو یہ تو تھے انگریڈینٹس, آئی ہوپ آپ سبھی نے انگریڈینٹس کر لیے ہوں گے نوٹ, لیکن جسٹ ان کیس اگر آپ سے کچھ مس ہو جاتا ہے تو گھبرانے کی کوئی بات نہیں, آپ 0115710097 آپ اس نمبر پہ جا کے ہم سے شیئر کر سکتے ہیں, پوچھ سکتے ہیں جہاں سے آپ کو کسی بھی چیز کی سمجھ نہیں آئی, تو آئی ول میک شیور کہ میں آپ کی ان کیوریز کو دور کروں. سو اب ذرا بڑھتے ہیں آگے میتھڈ کی جانب. سو سب سے پہلے چکن کو اسمال پیسز پہ ہم کٹ کر لیں گے, پین میں تھوڑا سا آئل گرم کریں گے, اس میں شامل کر دیں گے جنجر گارلک پیسٹ ساتھ ہی ساتھ چکن. اب ہم نے کیا کرنا ہے, نمک, ریڈ چلی پاؤڈر, بلیک پیپر, سویا سوس ان سبھی کو شامل کر دیں گے اور چکن کو اچھی طرح سے ان تمام تر اسپائسیز میں کک کر لیں گے. سو جیسے ہی آپ کا چکن کک ہو جائے اس میں آپ کٹی ہوئی پیاز, کیپسیکم, گرین چلیز ان تینوں کو شامل کر دیجیے گا. اب 2 سے لے کر 3 منٹ تک اچھی طرح سے فرائی کریں ویجیٹیبلس کو, ہلکا سا آپ نے فرائی کرنا ہے, زیادہ نہیں کیونکہ اس سے ان کا کرنچ برقرار رہے گا. سو اب فلیم کو کر دیں لو اور چلی گارلک سوس اور مایونیز ایڈ کر کے اچھا سا مکسچر ریڈی کر لیں. اب اس چکن مکسچر کو تھوڑا سا کول ہونے دیں, پھر اس میں چاپڈ کورینڈر ساتھ ہی ساتھ گریٹڈ چیز ان دونوں کو شامل کر دیں. اب باری آ جاتی ہے رولس بنانے کی. سو سب سے پہلے بریڈ سلائسز کے ایڈز کو کٹ کر لیجیے, بریڈ کو رولنگ پن میں ہلکا سا فلیٹ کر لیں. اب بریڈ کے سینٹر میں چکن چیز فلنگ رکھے اور بریڈ کو ٹائٹلی رول کر دیں. ایک باؤل میں ایگز اچھی طرح سے بیٹ کریں اور تھوڑا سا نمک, کالی مرچ پاؤڈر ان دونوں کو شامل کر دیں. ہر بریڈ رول کو آپ نے اچھی طرح سے انڈے میں ڈپ کرنا ہے, ساتھ ہی ساتھ پھر اسے بریڈ کرم سے کوٹ کر لینا ہے. اب میڈیم ہاٹ آئل میں آئل کو اچھا سا گولڈن براؤن کریں, ٹھیک ہے, جس طرح سے آئل گولڈن ہو جائے کرسپی ہونے تک آپ ان کو فرائی کر لیں. اور لو جی ہمارے کرسپی چکن چیز بریڈ رولز تیار ہیں, انہیں اب آپ کیچپ کے ساتھ, چلی گارلک سوس کے ساتھ یا پھر آپ گارلک میو کے ساتھ کسی بھی طرح سے سرو کر سکتے ہیں. جی تو لسنرز, کیسے لگی آپ کو ہماری آج کی مزیدار سی چٹپٹی سی ریسیپی؟ اور دا بیسٹ تھنگ از کہ یہ ریسیپی اتنی سمپل ہے, اتنی آسان ہے کہ آپ کو بالکل بھی زیادہ ایفرٹس پٹ نہیں کرنے پڑیں گے. سو اگر آپ ہیں ہاؤس وائف
या फिर आप हैं एक वर्किंग वूमेन। सो आई कैन अंडरस्टैंड कि कितना मुश्किल हो जाता है हम सभी के लिए जब आपको घर को भी बाहर को भी बहुत सारी चीज़ों को एक साथ मैनेज करना हो। फिर आ जाते हैं बच्चे, उनका भी ख्याल रखना पड़ता है एंड बीइंग अ मदर इट्स अ रियली टफ ड्यूटी कि आप उनकी लुक आफ्टर करें, उनका ख्याल रखें और उनके लिए हर तरह की चीज़ों को मैनेज करें। सो आई नो इस सब के बीच में हमारा दिल करता है कि खाने में कुछ ऐसा बनाया जाए जो कि हो बहुत ही मज़ेदार लेकिन बिल्कुल कम एफर्ट्स के साथ तैयार हो जाए ताकि हम झटपट खाना रेडी कर लें और अपनी फैमिली के साथ, अपने फ्रेंड्स के साथ और अपने बच्चों के साथ कुछ अच्छा टाइम स्पेंड करें। सो माई लवली डिवास, आपकी इन्हीं तमाम तरह समस्याओं को मद्देनज़र रखते हुए मैं हर दिन आपके लिए लेकर आती हूँ कुछ ऐसी ही मज़ेदार सी रेसिपीज़ जो कि ना सिर्फ आपको बनने में लगे आसान बल्कि खाने में भी लगे बहुत क्रिस्पी। सो द लिसनर्स, लाजमी ट्राई कीजिएगा इस रेसिपी को। मैं तो कहती हूँ कि आप आज ही ट्राई कर लें क्योंकि आज जैसा कि फ्राइडे है, फ्राइडे इज़ लाइक अ रीसेट बटन एंड इट्स लाइक अ डे जो कि वीकेंड से पहले आता है। सो आई नो फ्राइडे को मोस्टली लोग रिलैक्स फील करते हैं क्योंकि उनका मानना यह होता है कि फ्राइडे इज़ मोर रिलैक्सिंग देन द एक्चुअल वीकेंड, क्योंकि जैसे ही वीकेंड आ जाता है तो फिर दिमाग में वही सब टेंशंस शुरू हो जाती हैं कि अच्छा वीकेंड स्टार्ट हो चुका है और बस थोड़ी ही देर में ये वीकेंड ख़त्म हो जाएगा, अगेन मंडे आ जाएगा, फिर वही तमाम तर काम, वही हेक्टिक रूटीन एंड अ लॉट ऑफ थिंग। सो आई थिंक सो फ्राइडे एक अच्छा दिन होता है कि जहां आप अपनी फैमिली के साथ बैठे, टाइम स्पेंड करें, बातचीत करें और मिल बैठ कर कुछ अच्छा सा बढ़िया सा खाएं। सो उसके लिए आप इन क्रीमी चिकन चीज़ी रोल्स को बना सकते हैं, आप टी टाइम में भी इन्हें बना सकते हैं या चाहें तो आप लंच में भी एज अ स्टार्टर इनको बना सकते हैं। सो डियर लिसनर, ज़रूर ट्राई कीजिएगा इस रेसिपी को और ट्राई करने के बाद अपना फीडबैक मुझसे शेयर करना मत भूलिएगा। सो किस तरह से आप अपना फीडबैक मुझसे शेयर कर सकते हैं, 01157100971। और लिसनर्स, अगर आप चाहते हैं कि मैं कोई स्पेसिफिक फूड सीरीज स्टार्ट करूँ जहाँ हम हर वीक किसी डिफरेंट कंट्री की कुजीन को ट्राई करें, सो डू लेट मी नो 01157100971 थ्रू दिस नंबर। सो मैं पूरी कोशिश करूँगी कि आपके सजेशंस को मैं ज़रूर कंसीडर करूँ और उनको प्रोग्राम में शामिल करूँ। सो वेल लिसनर्स, ये थी हमारी आज की द स्पाइस किचन और मज़ेदार सी रेसिपी। लास्ट में ट्राई करिएगा, ट्राई करने के बाद फीडबैक भेजिएगा, बहुत अच्छा लगता है जब आप अपना फीडबैक हमसे शेयर करते हैं। इसी के साथ ही लिसनर्स, प्रोग्राम का वक्त भी अपने इख्तिताम के करीब पहुंच चुका है। आई होप आपको हमारा आज का प्रोग्राम अच्छा लगा होगा। वेल, मैंने भरपूर कोशिश की कि आपके साथ कुछ ऐसी मालूमात को शेयर किया जाए जो कि ना सिर्फ आपको तब्दील करने में, आपकी शख्सियत को निखारने में मदद करे बल्कि आपको एक अच्छा बेहतर इंसान बनाकर आगे भेजे। सो उम्मीद तो यही की गई है, अब देखते हैं कि आप मेरी आज की इन्फॉर्मेशन को किस तरह से अपनी ज़िंदगी में शामिल करते हैं। सो एक बार फिर से आज का टॉपिक रिपीट कर देती हूँ। हमारा आज का टॉपिक था इस्लामिक प्लस रिफ्लेक्टिव, जहाँ मैंने बात की कुछ इस्लाम के मुतल्लिक और फिर साथ ही साथ आपको कुछ रिफ्लेक्शन दिया कि किस तरह से आप इस्लाम के बेसिक गाइडलाइंस पर अमल करके अपनी ज़िंदगी को खूबसूरत बना सकते हैं, अपनी तमाम तर प्रॉब्लम्स को सॉल्व कर सकते हैं। सो कभी कभार हमें ऐसा लगता है कि हमारी प्रॉब्लम्स बहुत बड़ी हैं, इनका कोई सलूशन नहीं है, बट ट्रस्ट मी, व्हेन यू ट्रस्ट इन गॉड्स प्लान तो एवरीथिंग विल बी पॉसिबल इन दिस वर्ल्ड एंड नथिंग इज इम्पॉसिबल इन दिस वर्ल्ड। सो इस दुनिया में कामयाब भी वही लोग होते हैं जो अल्लाह के साथ अपने इस ताल्लुक़ को मजबूत रखते हैं, क्योंकि अल्लाह के साथ ये ताल्लुक़ आपकी इस ज़िंदगी को भी खूबसूरत बनाएगा और उस ज़िंदगी को भी खूबसूरत और मीनिंगफुल बनाएगा। सो वेल, इसी खूबसूरत सी बात के साथ जी प्यारे से लिसनर्स, मुझे अपनी होस्ट आरजे ज़ैनब फातिमा को दे इजाज़त, आपसे मुलाकात होगी वीकेंड के बाद। सो वीकेंड अच्छे से एंजॉय करिएगा, अपनी फैमिली को टाइम दीजिएगा, अपने चाहने वाले उन लोगों को टाइम दीजिएगा जिन्हें आपके टाइम की ज़रूरत है। अच्छा, बाज़ औक़ात ऐसा होता है कि हमारी ज़िंदगी में बहुत से ऐसे लोग होते हैं, बहुत से ऐसे रिश्ते होते हैं जिनको जब वो हमारी ज़िंदगी में मौजूद होते हैं तो हम फॉर ग्रांटेड लेते हैं, बट जब वो हमारी ज़िंदगी से कहीं दूर चले जाते हैं तो बस हम सोचते हैं कि उनके साथ हमने जो वक्त बिताया था वो कितना अच्छा था। तो मैं ये चाहती हूँ कि आप आज ही उनको ये रियलाइज़ करवाएं कि आप उनको किस कदर वैल्यू करते हैं, क्योंकि जाने के बाद उस एहसास का होना मायने नहीं रखता।
सो इसीलिए अपने प्यारों को वक्त दिया करें, आपका वक्त उनकी सबसे बड़ी ज़रूरत है, बजाय इसके कि आप उन्हें एक्सपेंसिव कीमती तहाइफ दें, बल्कि अपना वक्त दें। सो अपना बहुत ज़्यादा ख्याल रखिएगा, टेक केयर, अल्लाह हाफिज़। और प्यारे लिसनर्स, आप सभी के लिए जाते जाते खूबसूरत सा कलाम प्ले कर देती हूँ, सो आप इस कलाम को सुनते सुनते मुझे अलविदा करें। टेक केयर, बाय बाय।

آج سے وقت کی قدر کرنا ہمیں جو ہے وہ موسٹلی اس چیز کو فرض پر رکھنا چاہیے. آج سے ہم وقت کی قدر کریں گے, آج سے اپنی ترتیب کو سیٹ کریں گے, آج سے اچھی سوچ کو لے کر چلیں گے, آج سے اپنے مقصد کے لیے جو ہے روزانہ تھوڑی کوشش کریں گے. سو ہم اکثر جو ہے ایک بہترین زندگی شروع کرنے کے لیے بہترین وقت کا انتظار کرتے رہتے ہیں, جبکہ بہترین وقت اکثر وہی ہوتا ہے جب ہم فیصلہ کرتے ہیں کہ اب آغاز کرنا ہے. سو سامعین, اگر آپ کی زندگی کا پچھلا باب جو ہے خوبصورت نہ نہیں تھا تو پریشانی کی کوئی بات نہیں ہے, پریشان نہ ہوں کیونکہ کتاب ابھی ختم نہیں ہوئی, کیونکہ زندگی ایک صبح جو ہے وہ آپ کی زندگی کو ایک نیا صفحہ ملتا ہے, اس کو آپ نے خود لکھنا ہوتا ہے. سو اسی صفحے پہ آپ نئی زندگی کی شروعات کر سکتے ہیں. اگر آپ اپنے ماضی کو اپنے دماغ میں رکھیں گے کہ یہ ہوا تھا تو یہ ہوا تھا تو میں یہ نہیں کر پاؤں گا, سو نہیں, ایسا کچھ بھی نہیں ہوتا. ایک دفعہ ہوتا ہے, دو دفعہ ہوتا ہے, تیسری دفعہ انسان ٹھیک کر ہی لیتا ہے. اور پھر ایک چیز دماغ میں رہتی ہے کہ بھئی یہ غلطی میں نے پہلے کی تھی تو اب آگے جا کے یہ غلطی میں نہیں کروں گی یا کروں گا. تو میرا آپ سے ایک چھوٹا سا سوال ہے کہ اگر زندگی دوبارہ موقع دے تو آپ کیا کریں گے؟ میری طرف سے اس چیز کو دیکھا جائے تو کبھی کبھی ہمیں لگتا ہے کہ ایک موقع ضائع ہو گیا ہے تو سب کچھ ختم ہو گیا, لیکن حقیقت یہ ہے کہ زندگی میں ایک موقع ختم ہونے کا مطلب یہ نہیں ہوتا کہ تمام تر موقع ختم ہو گئے. زندگی آپ کو دوبارہ بھی موقع دیتی ہے, اور اس موقع کو آپ نے فائدے میں کیسے لے کے آنا یہ آپ پہ ڈیپینڈ کرتا ہے. ایک امتحان میں ناکامی, کسی منصوبے کا مکمل نہ ہونا, کسی تعلق میں غلط فہمی یا کسی مقصد تک دیر سے پہنچنا, یہ سب زندگی کے تجربات ہیں, پوری زندگی کا فیصلہ نہیں ہے. سو نئی شروعات ہمیں یہ سکھاتی ہے کہ ہر بند دروازے کے سامنے کھڑے رہنے کی بجائے نئے رستے تلاش کرنا بھی زندگی کا ایک حصہ ہے. نئی شروعات کے لیے جو ہے یہ چیزیں جو میں آپ کو بتانے والی ہوں یہ سب سے بیسٹ ہیں. اور بہت سے لوگوں میں یہ چیزیں ہوں گی بھی کہ ہمت, صبر اور یقین. ہمت, دوبارہ قدم اٹھانے کی ہمت. صبر اگر دیکھا جائے تو بہت سی جگہ پہ صبر بھی کرنا پڑتا ہے, اور اگر آپ نے مشکل ٹائم میں صبر کیا تو اچھا وقت آئے گا. صبر کا پھل میٹھا ہوتا ہے. اور یقین کی بات کی جائے تو یقین کے محنت اور مستقبل جو ہے وہ ہماری خود کی محنت سے بنے گا, اور مستقبل کو بہتر کس طرح سے بنانا ہے یہ بھی ہم پہ ڈیپینڈ کرتا ہے. سو ویل, کسی دوسرے انسان کو کوستے رہنا کہ اس کی وجہ سے یہ ہو رہا ہے یہ ہو رہا ہے, نو, کسی کی وجہ سے کچھ بھی نہیں ہوتا. سو زندگی میں کچھ چیزیں ہمارے ماضی کے مطابق نہیں ہوتی, لیکن اگلے قدم ہمیشہ سوچ سمجھ کر اٹھائے جا سکتے ہیں. اس لیے اگر آج کوئی شخص اپنی زندگی میں تبدیلی چاہتا ہے تو اسے پوری زندگی ایک دن میں بدلنے کی ضرورت نہیں, بس جو ہے آج ایک بہتر فیصلہ کر لینا بھی ایک نئی شروعات ہوتی ہے. سو بس سامعین, جو کل تھا وہ گزر چکا ہے, جو کل آئے گا وہ ابھی سامنے نہیں ہے, ہمارے پاس صرف آج ہے, اور شاید یہی آج ہمارے سب سے خوبصورت نئی شروعات بن سکتا ہے. بعض اوقات ہم سوچتے ہیں کہ پہلے حالات بدلیں پھر ہم سو خوش ہوں رہیں گے. نہیں, ایسا نہیں ہوتا. ہر چیز پرفیکٹ نہیں ہوتی, شروع میں تو بالکل بھی نہیں ہوتی, پھر ہمیں کوشش کرنی پڑتی ہے ہر چیز کو پرفیکٹ کرنے کے لیے. اگر آپ ہر دن ایک چھوٹی سی محنت کریں گے اور اچھی سوچ لے کر آگے چلیں گے تو آپ کی زندگی میں ایک چھوٹی سی تبدیلی جو ہے نا وہ لازمی آئے گی. جو کام کل پر چھوڑا تھا آج شروع کر دیں, جس ہنر کو سیکھنے کا سوچ رہے تھے اس کی ابتدا کریں, اپنے وقت کو زیادہ بہتر انداز میں استعمال کریں, اپنی غلطیوں کو چھپانے کی بجائے ان سے سیکھیں. اور اپنی زندگی میں جو چیزیں واقعی اہم ہیں نا آپ کی زندگی میں, انہیں ترجیح ضرور دیں. ہمیشہ کہتی ہوں کہ اپنے آپ کو فرسٹ پہ رکھیں, اپنے ساتھ کیے گئے وعدوں کو پورا کریں, ان وعدوں کو جو آپ کہیں پیچھے چھوڑ آئے تھے, ان چیزوں کی وجہ سے, ان غلطیوں کی وجہ سے جو آپ سے جانے نہ جانے میں ہوئی. نئی شروعات ہمیشہ شور کے ساتھ نہیں آتی, کبھی کبھی یہ خاموشی سے کیے گئے ایک فیصلے کی صورت میں بھی آتی ہے کہ اب میں اپنی زندگی کو پہلے سے بہتر بنانے کی کوشش کروں گی. سو سامعین, اگر دیکھا جائے تو اگر معافی کہہ رہی ہوں, کافی عرصے سے کسی تبدیلی کا انتظار کر رہے ہیں تو آپ کو کسی خاص دن کا انتظار نہیں کرنا چاہیے. ایک چھوٹا سا قدم آج اٹھائیں, کیونکہ بڑی تبدیلی اکثر ایک معمولی سی جو ہے وہ آغاز سے ہی بہتر ہو سکتی ہے, اور پیدا بھی ہو سکتا ہے, آپ کے دن میں بہتری آ سکتی ہے اگر آپ سوچیں گے کہ آپ ترقی کی طرف جانا چاہتے ہیں. اگر آپ اپنے دماغ میں اس چیز کو بٹھا لیں گے کہ میں اس چیز کو کروں گا,
तो डेफिनेटली वो चीज़ होगी, या फिर एक नई सुबह जो है वो आपको नया पैगाम आता है कि भाई तुम्हें ज़िंदगी ने एक नया सफ़ा दिया, और इस सफ़े को किस तरह से लिखना है ये तुम पर डिपेंड करता है। तो आप उस सफ़े को किस तरह से फील करेंगे, किस तरह से लिखेंगे, ये आपने मुझे लाजमी बताना है। अक्सर हम अपनी ज़िंदगी के फैसले ये सोच कर करते हैं कि लोग क्या कहेंगे, लोग क्या सोचेंगे। आहिस्ता आहिस्ता हमें अपनी पसंदीदा चीज़ जो है, अपने मकसद और अपनी तरजीह, अपनी उन वादों को जो है वो नज़रअंदाज करने लगते हैं जो हमने खुद से किए होते हैं। नई शुरुआत का मतलब ये भी है कि इंसान रुक के सोचे कि वो अपनी ज़िंदगी में ये चाहता क्या है, मतलब उसने अपनी ज़िंदगी में करना क्या है। माजी का तजुर्बा देखा जाए तो माजी का तजुर्बा हर इंसान के साथ होता है, ये कोई नई बात नहीं है। हर इंसान के साथ कोई ना कोई ऐसा हादसा होता है जिसकी वजह से वो कामयाब होता है, और मेरी नज़र में ये एक तजुर्बा ही है, कोई ठोकर नहीं है। कि ज़िंदगी आपको एक बार मौका देती है कि आप उसको, आपको ठोकर लगती ही लगती है, और वो ठोकर नहीं होती, वो सबक होता है। जो गलती आपने पहले की थी उसको दोबारा ना दोहराया जाए। आज की मेहनत की बात की जाए तो आज की मेहनत बहुत ज़रूरी है। अगर आप आज मेहनत करेंगे तो कल आपका हसीन होगा। अगर आप कल के बारे में सोच के करेंगे कि भाई मेरे माजी में ये चीज़ थी, तो आप कभी नहीं आगे चल पाएंगे, और कल की उम्मीद जो है ना वो आपका एक नया सफ़र बन सकती है। और कुछ चीज़ें जो है पीछे छोड़ना भी ज़रूरी होता है, मायूसी, गैर ज़रूरी खौफ, खुद पर जो है वो बेजा इल्ज़ाम, और वो आदतें जो हमारी तरक्की में रुकावट बनती है ना, उन चीज़ों को छोड़ना पड़ता है। कभी कभी हमें नई ज़िंदगी जो है वो शुरू करने का एक नई जगह, एक नया मौका मिलता है, एक ऐसा फ़ैसला कि अब हम अपने गुजरे हुए कल को अपनी आने वाली ज़िंदगी का बोझ नहीं बनने देंगे। सवल सामीन, ज़िंदगी का खूबसूरत पहलू ये है कि जब तक सफ़र जारी है तब तक जो है वो नई शुरुआत की गुंजाइश भी बाकी है, लेकिन जब सफ़र ख़त्म हो गया तो सब कुछ ख़त्म हो गया। इसीलिए अगर आज भी आपके पास एक नया कदम उठाने का मौका है तो उसे ज़ाया ना होने दें, शायद यही छोटा सा कदम आपको एक बिल्कुल नए रास्ते की तरफ ले जाए। सो इसी के साथ साथ अभी मेरे ख्याल में गपशप आपके साथ चली, और टॉपिक भी डिस्कस हमारा बहुत अच्छे से जा रहा है, और मज़ा भी आ रहा मुझे टॉपिक को डिस्कस करने का। यू नो कि मैं दो दिन के बाद आपसे मिली हूँ, और दो दिन के बाद मेरे दिमाग में इतनी सारी बातें पड़ी, इतनी सारी बातें जमा हुई हैं कि मैं आपको बता नहीं सकती। हाँ, लेकिन अभी के लिए जो है वो प्रोग्राम में मेरे पास एक खूबसूरत कलाम की फरमाइश मौजूद है। आज आप जो है वो पहली दफ़ा मुझे प्रोग्राम में मैसेज नहीं आया इस बारे में कि आप हमेशा अपने प्रोग्राम में आपदा प्रवीण की आवाज़ क्यों शामिल करती हैं। मुझे सच्ची बताऊँ तो मुझे हर फ्राइडे को ये मैसेज ज़रूर रिसीव होता है, तो मैं यही बताती हूँ कि मतलब फरमाइशें होती हैं तो मुझे करना पड़ता है, मुझे स्पेशली इनकी पर्सनली इनकी आवाज़ मुझे पसंद भी बहुत है। सो खैर, लगता है आप लोगों को समझ आ गया है। तो अभी जो है वो इतना कह देते हैं कि प्रोग्राम में मेरे आपके दरमियान अभी के लिए एक छोटी सी फरमाइश को शामिल कर देते हैं, अगर आप हमें इजाज़त दें तो। हाँ, अगर आप चाहते हैं कि मैं आपसे बातें ही करती रहूँ तो कोई मसला नहीं है, मैं वैसे आपसे गपशप कर सकती हूँ। खैर, जिन्हें लोगों ने आज रबी फजा 97.1 FM को ट्यून किया है, बेहद शुक्रिया आप तमाम नई समातों का। आपको बता देते हैं कि प्रोग्राम में शामिल होने का तरीका का बड़ा ही आसान सा है, 01157100971। इस खूबसूरत से नंबर को कीजिएगा सेफ, और सेव कर लेने के बाद मुझे व्हाट्सएप पर जाकर मैसेज कीजिएगा और बताइएगा कि आप हमें कहाँ से क्या करते वक्त सुन रहे हैं। इसी के साथ साथ अगर प्ले स्टोर से या एप्पल स्टोर से एप्लीकेशन भी डाउनलोड करना चाहें तो वो भी कीजिएगा, रेडियो फजा 97.1 FM के नाम से। और साथ ही में आप गूगल पर भी सर्च कर सकते हैं radiofaza.co.uk, आने वाली पहली वेबसाइट को ओपन कर लीजिएगा। वहाँ पर आपको किसी भी तरह की इन्फॉर्मेशन लेनी होगी, कौन सा आरजे किस तरह का प्रोग्राम किस टाइम पर करता है, सवाल वो आपको वहाँ से मिल जाएगी। लेकिन उससे पहले अभी चलते हैं खूबसूरत से कलाम की जानिब। तूने दीवाना बनाया तो मैं दीवाना बना, और टॉपिक को आकर वापसी भी कंटिन्यू करते हैं। अभी तक के लिए इस कलाम को सुनिएगा, इस कलाम के सुपर में रहेगी आपसे मुलाकात। सो स्टे ट्यून्ड फॉर द 97.1 FM एंड डैप। साथ दीजिएगा और साथ होने का एहसास दिलाइएगा।